बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलामुअलैकुम। तमाम तर सुनते हुए समातों को खुश आमदीद। सीधे लिसनर्स, मैं हूँ आप सभी की होस्ट आरजे ज़ैनब फातिमा और आप सब ट्यून कर रहे हैं आपका अपना पसंदीदा प्रोग्राम दीवा डायलॉग, सिर्फ और सिर्फ आपके अपने फेवरेट रेडियो स्टेशन रेडियो फजा 97.1 FM पे। और जैसा कि लिसनर्स आप सभी को मालूम है कि रेडियो फजा 97.1 FM ही है वो वाहिद प्लेटफॉर्म जहां आपको मिलती है इन्फॉर्मेशन, साथ ही साथ होती है मेरी और आपकी कम्युनिकेशन, और फिर हम लेकर आते हैं हर आने वाले नए दिन के साथ नए बेहद बहुत सारे टॉपिक्स। सो कोशिश तो यही की जाती है कि हर दिन हम प्रोग्राम में शामिल करें एक अदद ऐसा टॉपिक जो कि मालूमात से भरा हुआ हो, जिसकी बदौलत आपको मिले बेहद इंफॉर्मेशन, आपके नॉलेज में इजाफा हो और कहीं ना कहीं आपको ज़िंदगी में मिले मोटिवेशन। वेल लिसनर्स, इसी के साथ साथ हम इस चीज़ का भी भरपूर ख्याल रखते हैं कि कहीं आप हमारी बातें सुन सुन के बोर ना हो जाएं। सो इसके लिए हम प्रोग्राम में शामिल करते हैं आपके ही रिकमेंडेड कलाम्स को और ट्रैक्स को। वेल जैसे कि है आज फ्राइडे, सो आप सभी को मालूम है कि फ्राइडे के हवाले से प्रोग्राम का पैटर्न थोड़ा सा डिफरेंट है, क्योंकि आज हम शामिल करेंगे आप सबके रिकमेंडेड कलाम। सो वेल लिसनर्स, इन तमाम तरह चीज़ों को कुल मिलाकर बन जाता है डीवा डायलॉग का पैटर्न, और हम भरपूर कोशिश करते हैं कि हम अपने इस पैटर्न को उसी तरह से बरकरार रखें जिस तरह से हमारे लिसनर्स को पसंद है, और कोशिश यही रहती है कि आपकी तमाम तरह क्यूरीज़ को फुलफ़िल किया जाए। सो हमेशा की तरह आज भी ठीक 10 बजे से लेके ठीक 12 बजे तक हम और आप रहने वाले हैं, साथ साथ गपशप का सिलसिला होगा, बहुत सारी इन्फॉर्मेशन शेयर की जाएगी, साथ ही साथ प्रोग्राम में शामिल होंगे कलाम। और जैसा कि आप सभी को मालूम है कि आज है फ्राइडे, सो फ्राइडे को हम प्रोग्राम में शामिल करते हैं फ्राइडे ग्लो सेगमेंट, जहाँ हम बात करते हैं कुछ ऑर्गेनिक रेमेडीज़ की, और मैं आपसे शेयर करती हूँ कुछ ऐसे घरेलू टोटके जो ना सिर्फ आपकी स्किन को बदल देंगे बल्कि आपकी ओवरऑल शख्सियत में भी एक निखार लेकर आएंगे। साथ ही साथ होती है मज़ेदार सी रेसिपीज भी डिस्कस। सो इसी तरह से कुल मिलाकर बन जाता है डीवा डायलॉग। सो वेल लिसनर्स, आज के दिन का बकायदा तौर पर आगाज करते हैं और आज के प्रोग्राम का भी सबसे पहले पूछ लेते हैं आपका हालचाल, कैसे हैं आप सब, इस उम्मीद के साथ कि आप सभी ठीक ठाक होगे, हैरियत से होगे और इस खूबसूरत दिन का आगाज कर चुके होगे। वेल लिसनर्स, अगर आपने अभी तक इस खूबसूरत से दिन का आगाज नहीं किया तो घबराने की कोई बात नहीं, आइए मिलकर करते हैं इस खूबसूरत से दिन का आगाज हम और आप एक साथ। सो वेल लिसनर्स, आज के दिन के हवाले से आपके क्या प्लान्स हैं, क्या करने का इरादा रखते हैं, हमसे शेयर करिएगा, किस तरह से शेयर करेंगे वो भी मैं आपको आगे चलकर बताती हूँ। साथ ही साथ वो तमाम तरह लिसनर जिन्होंने अभी तक इस खूबसूरत दिन का आगाज नहीं किया, आई नो आप सभी के माइंड्स में होंगे बहुत सारे डाउट्स, सो आप भी हमसे शेयर कर सकते हैं कि आज के दिन के हवाले से स्पेसिफिकली आपके क्या प्लान्स हैं। सो हो सकता है कि हम आपको कोई अच्छी सी एडवाइस दे दें, या फिर समटाइम्स ऐसा भी होता है कि इंसान किसी भी चीज़ को लेकर हो जाता है बेहद कन्फ्यूज़, सो हो सकता है कि हमारी रिकमेंडेशन से आपकी वो कन्फ्यूजन और कॉन्फ्लिक्ट दूर हो जाए। सो वेल लिसनर्स, उसके लिए तो आपको हमसे शेयर करना होगा अपना आज का स्केड्यूल। सो अब मैं आपको बताती हूँ कि किस तरह से आप हमसे शेयर कर सकते हैं अपना फीडबैक, अपना ओपिनियन, साथ ही साथ डिफरेंट चीज़ों को लेकर पर्सपेक्टिव। सो वेल लिसनर्स, उसके लिए 0115710097 जो कि है मेरा और आपका रबते का नंबर, हमारा ऑफिशियल व्हाट्सएप नंबर। सो इस व्हाट्सएप नंबर के थ्रू आप ना सिर्फ हमसे शेयर कर सकते हैं आज के दिन के हवाले से आपके क्या प्लान्स हैं, क्या गोल्स हैं, साथ ही साथ आप हमें प्रोग्राम के हवाले से भी सजेशंस दे सकते हैं, जैसे कि आपको किस तरह के टॉपिक्स पसंद हैं, कोई ऐसा स्पेसिफिक टॉपिक जिसके ऊपर आप डिस्कशन करना चाहते हैं, या फिर आप ये भी बता सकते हैं कि आपको किस तरह के कलाम्स हैं पसंद। सो हम भरपूर कोशिश करेंगे कि जो चीज़ें आप हमें सजेस्ट करेंगे उन्हीं को प्रोग्राम में शामिल करें।
سو ویل لسنرز، آپ نے کرنا کچھ یوں ہے کہ آپ نے کر لینا ہے اس نمبر کو سیو. سیو کرنے کے بعد آپ نے اپنے نام کے ساتھ کوئی بھی پیارا سا پیغام یا جو کچھ آپ کرنا چاہتے ہیں شیئر ہمارے ساتھ لکھ کر بھیج دینا ہے. سو ہم بھرپور کوشش کریں گے کہ اسے پروگرام میں شامل کریں. سو ویل لسنر، سب سے پہلے تو یہ بتائیے گا کہ آپ اس وقت دنیا کے کس کونے میں موجود ہیں اور کہاں سے ہمیں ٹیون کر رہے ہیں. اور ہمارے جتنے بھی مسلم لسنرز ہیں آل اوور دا ورلڈ، ان سبھی کو جمعت المبارک، کیونکہ آج ہے فرائیڈے اور آپ سب کو معلوم ہے کہ فرائیڈے از دا موسٹ بیوٹیفل اینڈ پریکاشیس ڈے فار آل دا مسلم کمیونٹی آل اراؤنڈ دا ورلڈ. سو ویل لسنرز، اس حوالے سے بھی ہوگی آج کے پروگرام میں ڈسکشن اور گپ شپ، لیکن اس سے پہلے میں آپ سے شیئر کر دیتی ہوں کہ کس طرح سے آپ ہمیں ٹیون کر سکتے ہیں. سو ویل لسنرز، پہلے تو ہم نے بات کر لی کہ کس طرح سے آپ اپنا فیڈ بیک، اپنا اوپینین ہمارے تک پہنچا سکتے ہیں. تو اب میں آپ کو بتاتی ہوں کہ کس طرح سے آپ ہمیں ٹیون کر سکتے ہیں. سو اگر آپ ہمیں ٹیون کرنا چاہتے ہیں تو آپ کو جانا ہوگا ہماری آفیشیل ویب سائٹ پہ جو کہ ہے radiofaza.co.uk. سو لسنرز، اس ویب سائٹ کے تھرو نہ صرف آپ ہمیں ٹیون کر سکتے ہیں بلکہ آپ ہر طرح کی معلومات حاصل کر سکتے ہیں. ویل لسنرز، انفارمیشن چاہے وہ ہو ریڈیو فضا 97.1 FM سے ریلیٹڈ، یا پھر آپ یہ جاننا چاہتے ہو کہ آپ کا پسندیدہ آر جے کون سے دن کس پروگرام میں ہے آنے والا، ہر طرح کی انفارمیشن آپ کو ملے گی صرف اور صرف اس ویب سائٹ پہ. ساتھ ہی ساتھ لسنرز، اگر آپ کو ایسا لگتا ہے کہ آپ کی آواز بھی ہے دمدار اور آپ میں ہے پوٹینشیل کہ آپ بھی میری طرح بن سکتے ہیں ریڈیو فضا 97.1 FM کی اس فیملی کا حصہ، سو اس کے لیے بھی ابتدائی تمام تر انفارمیشن آپ کو مل جائے گی ہماری ویب سائٹ پہ. ویل لسنرز، اگر آپ چاہتے ہیں کہ آپ کو ایک بہت اچھا اسموتھ ایکسپیرینس ملے بنا کسی انٹرپشن کے، بنا کسی گلچ کے، سو اس کے لیے آپ ہماری اپلیکیشن کو بھی انسٹال کر سکتے ہیں. اچھا، سمپل سا طریقہ ہے، میں آپ سے شیئر کر دیتی ہوں. اگر آپ چاہتے ہیں کہ آپ ریڈیو فضا 97.1 FM کو کہیں پر بھی بآسانی ٹیون کر سکیں، سو اس کے لیے آپ کو جانا ہوگا سب سے پہلے ایپل اسٹور، اگر تو آپ آئی فون یوزر ہیں، لیکن اگر آپ اینڈرائڈ یوزر ہیں تو آپ کو جانا ہوگا گوگل اسٹور. وہاں جا کے آپ نے سرچ کرنا ہے ریڈیو فضا 97.1 FM. اینڈ ود ان اے فیو سیکنڈس ایک پرپل کلر کا اسکرین آئیکن آپ سبھی کی اسکرینس پہ ہو جائے گا ڈسپلے. جی ہاں، آپ سبھی بالکل ٹھیک سمجھے، یہی ہے ہماری آفیشیل اپلیکیشن. سو بنا ٹائم ویسٹ کیے جلدی سے کر لیجیے اس کو انسٹال اور بن جائیے ہماری اس فیملی کا حصہ. سو ویل لسنرز، یہ تھے وہ سبھی طریقے جن سے آپ ہم سے اور ہم آپ سے جڑ سکتے ہیں. سو ایک ایک کر کے میں نے کر دیے ہیں آپ سے شیئر. ویل، اب یہ آپ پہ ڈیپینڈ کرتا ہے کہ آپ کس طرح سے ہماری اس فیملی کا حصہ بنتے ہیں اور ہمیں اپنی موجودگی کا احساس دلاتے ہیں.